र कार्यक्रमको अब यो अघिल्लो नि अन्तिम प्रस्तुति यहाँहरू समक्ष हरि रमजालको संगीत अनि दिनेश अधिकारीको शब्द रचनामा गुन्जिने आवाज रहेको छ निकिता थापाको।

0: कार्यक्रमको प्रसारण आकाशवाणीबाट भइरहेको छ र अब पालो भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ओम मिन आङ ह्वाइनले नयाँ दिल्लीमा द्विपक्षीय बैठक गर्नुभयो। दुई नेताहरूले ऐतिहासिक र सभ्यतागत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा चर्चा गर्नुभयो। भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए आजदेखि लागू भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यो सम्झौताले दुई राष्ट्रहरूबीचको आर्थिक र रणनीतिक सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। प्रधानमन्त्री स्वनिधि योजनाको 6 वर्ष पूरा भएको छ र भारतले महिला स्याफ फुटबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ओमिन आङ ह्वाइनले नयाँ दिल्लीमा द्विपक्षीय बैठक गर्नुभयो। दुई नेताहरूले ऐतिहासिक र सभ्यतागत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा चर्चा गर्नुभयो। वार्ताको क्रममा सुरक्षा र कनेक्टिभिटी सहित म्यानमार र भारतबीचको सम्बन्धका सबै पक्षहरूमा चर्चा भयो। म्यानमारका राष्ट्रपतिले आज साँझ राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूलाई भेट्नुहुनेछ। उहाँले राष्ट्रिय राजधानीको राई पेथोरा सांस्कृतिक परिसरमा रहेको प्रकाश र कमलको जागृत व्यक्तिको अवशेष प्रदर्शनीको पनि भ्रमण गर्नुहुनेछ। प्रदर्शनीमा गौतम बुद्धसँग सम्बन्धित पिप्रावा अवशेषहरू साथै उहाँसँग सम्बन्धित महत्वपूर्ण पुरातात्विक वस्तुहरू प्रदर्शन गरिएको छ।
2: सांस्कृतिक परिसर में आयोजित लाइट एंड लोटस रेलिक्स ऑफ द अवेकेंड वन प्रदर्शनी का भी दौरा करेंगे। इस प्रदर्शनी में भगवान बुद्ध से संबंधित पिप्रहवा पवित्र अवशेषों तथा उनसे जुड़ी महत्वपूर्ण प्राचीन धरोहरों का प्रदर्शन किया जा रहा है। म्यांमार भारत की नेबरहुड फर्स्ट एक्ट ईस्ट और महासागर नीतियों के संगम पर स्थित है। म्यांमार के राष्ट्रपति की भारत की यह आधिकारिक यात्रा से दोनों देशों के बीच बहुआयामी संबंध

0: और गहराई मिलेगी तथा दोनों देशों के बीच साझेदारी के नए अवसर खुलने की आशा है। अनुपम मिश्र, आकाशवाणी समाचार, दिल्ली।
1: म्यानमार का राष्ट्रपति भारत को 5 दिवसीय भ्रमण में शनिवार बिहार को गया आईपुग्न भएको थियो। वहां संगे धेरै कैबिनेट मंत्री वरिष्ठ अधिकारी र व्यापारिक नेता सहित उच्च स्तरीय प्रतिनिधिमंडल रहेको छ। वहां को यह भारत को पहिलो भ्रमण हो। म्यानमार का राष्ट्रपति व्यापार र उद्योग का नेतासंग कुराकानी गर्न भोलि मुंबई को भ्रमण गर्नुहुनेछ। भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए आजदेखि लागू भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यो सम्झौताले दुई राष्ट्रहरूबीचको आर्थिक र रणनीतिक सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो। एक राष्ट्रिय दैनिकमा प्रकाशित एक लेखमा श्री गोयलले उल्लेख गर्नुभयो कि यो सम्झौताले नयाँ बजारहरू खोल्नेछ, यसले निर्यातमा वृद्धि हुनेछ र निवेशलाई पनि प्रोत्साहन मिल्नेछ। श्री गोयलले भन्नुभयो यो पहलले रोजगारीका अवसरहरू सिर्जना गर्नेछ र विद्यार्थी, कामदार, महिला, किसान, जालहारी र सूक्ष्म लघु र मझौला उद्यमहरूलाई महत्वपूर्ण रूपमा फाइदा पुर्याउनेछ। भारत र ओमानले विशेष आर्थिक र सांस्कृतिक सम्बन्ध साझा गर्छन्। लगभग 7 लाख भारतीयहरू ओमानमा बसोबास गर्छन्। श्री गोयलले ओमानबाट वार्षिक रूपमा लगभग $2 अरब रेमिट्यान्स आउने उल्लेख गर्नुभयो। यसबाहेक 6,000 भन्दा बढी भारतीय उद्यमहरू हाल ओमानमा सञ्चालनमा छन्। सुवेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो, जसमा 13 जना क्याबिनेट र 3 जना राज्य मन्त्री स्वतन्त्र प्रभार अनि 19 जना राज्य मन्त्रीहरू सामेल छन्। स्मरण रहोस्, मुख्यमन्त्री सहित 5 मन्त्रीहरूले विगत 9 मईको दिन शपथ लिएका थिए। यसरी मुख्यमन्त्री सुवेन्दु अधिकारीको नेतृत्वमा सरकार चलाउन जम्मा 40 मन्त्रीहरू सामेल गरिएका छन्। दार्जीलिङ जिल्लाबाट क्याबिनेट मन्त्रीको रूपमा सिलगढ़ीका भाजपा विधायक डाक्टर शंकर घोषले शपथ लिनुभयो भने राज्यमन्त्रीको रूपमा मतिगढ़ा नक्सलबारीका विधायक आनन्द वर्मनले राज्यमन्त्रीको रूपमा शपथ लिनुभयो। यसै गरी कालचिनीका विधायक विशाल लामाले पनि राज्यमन्त्रीको शपथ लिनुभयो। उनी एकमात्र गोर्खा हुन् जसलाई मंत्री परिषदमा सामेल गरे। यसभन्दा अघि विधान चन्द्र राईको सरकारमा 1952 सालमा शिवकुमार राईलाई राज्यमा क्याबिनेट मन्त्री बनाएको थियो। त्यसपछि बंगालमा मुख्यमन्त्री सुवेन्दु अधिकारीको कार्यकालमा विशाल लामालाई 74 वर्षको लामो प्रतीक्षापछि मन्त्री बनाएको हो। कुनै गोर्खालाई पश्चिम बंगाल सरकारमा मन्त्री बनाइएको यो दोस्रो अवसर हो। आज शपथ ग्रहण गर्ने मन्त्रीहरू क्याबिनेट मन्त्रीहरूमा दीपक बर्मन, तपस रोई, डाक्टर शंकर घोष, मनोज कुमार ओराव, अर्जुन सिंह, गौरी शंकर घोष, स्वपन दासगुप्त, जगन्नाथ चट्टोपाध्याय, कल्याण चक्रवर्ती, अजय पोद्दार, शरदवत मुखर्जी, दूत कुमार मण्डल र अनुप कुमार दास सामेल छन् भने राज्यमन्त्री स्वतन्त्र प्रभारको रूपमा डाक्टर इन्द्रनील खान, मालती राभा रोय र राजेश महतो सामेल छन्। राज्यमन्त्रीहरूमा जुएल मुर्मू, हरिकृष्ण बेरा, आनन्दमय वर्मन, अशोक दिन्दा, नदियार चन्द बौरी, विशाल लामा, शान्तनु प्रमाणिक, मौमिता बी मिश्र, उमेश रोय, पूर्णिमा चक्रवर्ती, कौशिक चौधरी, भास्कर भट्टाचार्य, दिवाकर खरामी, अमिया किस्कु, कालिता माझी, गार्गी दास घोष, विराज विश्वास, दीपंकर जना र सुमना सरकार सामेल गरिएको छ। जलशक्ति मन्त्री सीआर पटेल र विज्ञान तथा प्राविधिक मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा जल अनुसन्धान र विकास सम्बन्धी राष्ट्रिय कार्यशालाको उद्घाटन गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री आर पाटिलले कार्यशालाले जल संकटको समाधानका लागि व्यापक विचार विमर्श गरिने बताउनुभयो। उहाँले 2047 सम्ममा प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण विकसित भारतको लक्ष्यलाई साकार पार्न अभूतपूर्व आविष्कार र नयाँ प्रविधिहरूको एकीकरणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। श्री पाटिलले यस क्षेत्रमा नयाँ विचारहरू ल्याउन विभिन्न क्षेत्रका सरकारवालाहरूको सामूहिक संकल्पको प्रशंसा गर्नुभयो। जलशक्ति मन्त्रालय र इसरोले जलस्रोत मूल्याङ्कन, अनुगमन र व्यवस्थापनका लागि उपग्रह आधारित अनुप्रयोगहरू र उन्नत प्राविधिहरूलाई सुदृढ पार्न समझदारी पत्रमा हस्ताक्षर गर्यो। 24 प्राथमिकता अध्ययन र सहकार्यका क्षेत्रहरू पहिले नै पहिचान गरिसकेको छ। सभालाई सम्बोधन गर्नुहुँदै डाक्टर जितेन्द्र सिंहले देशको अन्तरिक्ष अर्थव्यवस्था द्रुत गतिमा बढ़िरहेको र हाल $9 अरब मूल्य रहेको र निकट भविष्यमा 10 गुणा बढ़ने अनुमान गरिएको बताउनुभयो।

पक्षको नेतृत्व सीमा सुरक्षा बल बीएसएफ का डाइरेक्टर जनरल प्रवीण कुमारले गर्नुहुनेछ। म्यानमारको नामहकाम सहरको ओङटप गाउँमा भएको भीषण विस्फोटमा मृत्यु हुनेको संख्या 55 पुगेको छ। हिज भएको यस विस्फोटमा 70 भन्दा बढी व्यक्ति घाइते भएका छन्। यो घटना खननका लागि राखिएको कथित सामानको आकस्मिक विस्फोटका कारण भएको हो। स्थानीय अधिकारीहरूले प्रभावित बासिन्दाहरूलाई राहत चिकित्सा हेरचाह र पुनस्थापना सहयोग प्रदान गरिरहेका छन्। स्थानीय मीडिया रिपोर्टका अनुसार विस्फोटमा 100 भन्दा बढी घरहरू क्षतिग्रस्त भएका छन्। भारतले महिला साफ फुटबल च्याम्पियनसिपको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो गोवाको मडगाउँस्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको म्याचमा भारतीय टिमले डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई 3-0 हराउँदै च्याम्पियनसिपको ग्रुप बीको शीर्ष स्थानमा पुगेको छ। प्यारी जाक्सा, लिन्डा काम र मालभिका पीले एक एक गोल गरेका थिए। भारतले बुधबार सेमी फाइनलमा ग्रुप एको उपविजेता भूटानसँग खेल्नेछ। बंगलादेशले अर्को सेमी फाइनलमा ग्रुप एको विजेता नेपालसँग खेल्नेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ऊ मिन आङ ह्वाइङले नयाँ दिल्लीमा द्विपक्षीय बैठक गर्नुभयो। दुई नेताहरूले ऐतिहासिक र सभ्यतागत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा चर्चा गर्नुभयो। भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए आजदेखि लागू भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यो सम्झौताले दुई राष्ट्रहरू बीचको आर्थिक र रणनीतिक सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। प्रधानमन्त्री स्वनिधि योजनाको 6 वर्ष पूरा भएको छ अनि भारतले महिला साफ फुटबल च्याम्पियनसिपको सेमी फाइनलमा प्रवेश गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 3:15 पूरा पुनः अघिल्लो संस्करणका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी। अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका उषा किरण। विषय रहेको छ मन की बातको 134 एपिसोडमा प्रधानमन्त्रीले भारतको सफलताको कथा साझा गर्नुभयो। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। अल इण्डिया रेडियो नेटवर्कमा अत्याधिक लोकप्रिय रेडियो कार्यक्रम मन की बात मार्फत भारतका जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना सहनागरिकहरूका केही अद्भुत र हृदयस्पर्शी कथाहरू र उपलब्धिहरू नागरिकहरूसँग साझा गर्नुभयो। मन की बातको 134 एपिसोडको शुरूमा प्रधानमन्त्रीले रेसिङ ट्र्याकमा छत्ताछुल्ला पार्ने दुई खेलाड़ीहरू अनिमेष कुजु र गुरिन्दरवीर सिंहको सफलताको कथा साझा गर्नुभयो। हालै राँचीमा राष्ट्रिय एथलेटिक्स फेडरेशन च्याम्पियनसिप आयोजना गरिएको थियो, जसमा 800 भन्दा बढी सहभागीहरू आकर्षित भएका थिए। प्रधानमन्त्रीले विशेष गरी 100 मिटर स्प्रिन्ट दौड़को उल्लेख गर्नुभयो, जसमा दुई दिनमा 3 पटक राष्ट्रिय रेकर्ड तोडिएको थियो। श्री मोदीले कार्यक्रमको क्रममा दुवैसँग अन्तर्क्रिया पनि गर्नुभयो। छत्तीसगढ़का मूल निवासी अनिमेष कुजुर, जो ओडिसाका लागि खेल्छन्, 200 मिटर र 400 मिटर दौड़मा राष्ट्रिय कीर्तिमान बनाएका छन्। गुरिन्दर वीरले पनि आफ्नो बाल्यकालको एथलिट बन्ने सपना बारे बताउँदै उनी भारतीय नौसेनामा पेटी अफिसरको रूपमा देशको सेवा पुर्याइरहेका छन्। 10:09 को समयका साथ उनी भारतका सबैभन्दा छिटो धावक हुन्। प्रधानमन्त्री मोदीले अत्याधिक गर्मीको यो समयमा सबैलाई आफ्नो विशेष ख्याल राख्न आग्रह गर्नुहुँदै भन्नुभयो, हामीले पानीको सेवन बढाउनुपर्छ र दिनभरि बाहिर निस्कँदा सबै आवश्यक सावधानी अप्नाउनुपर्छ। गर्मीसँग लड्न हामी सबैले विभिन्न विभागहरूले जारी गरेका निर्देशनहरू अनिवार्य रूपमा पालना गर्नुपर्छ। भारतीय भान्साहरूमा विभिन्न प्रकारका स्वादिष्ट पेय पदार्थहरू सहित शीतलता कायम राख्ने आफ्नै तरिकाहरू रहेको बताउनुहुँदै भन्नुभयो, उत्तर भारतबाट आम पन्ना, पंजाब र हरियाणाबाट लस्सी, राजस्थान र गुजरातबाट छाक, कोंकण र गोवाबाट कुकुम शर्बत र सोल कड़ी, उत्तर पूर्वी प्रदेश, बिहार र झारखण्डबाट सत्तु, ओडिसाबाट बेलपन्ना र दक्षिण भारतबाट पंकम, सम्भारम र निर्मोर यी नामहरूको उल्लेख गर्नुभयो। यी परम्परागत पेय पदार्थहरू गर्मी कम गर्ने शताब्दी पुरानो तरिकाहरू हुन्, जसले एक भारत श्रेष्ठ भारतको भावनालाई पनि प्रतिबिम्बित गर्छन् भन्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, गर्मी आपको पर्यवाची हो। भारतमा सायद

0: कुनै घर होला जहाँ आँप खाइँदैन वा यसको बारेमा छलफल गरिँदैन। भारतमा महाराष्ट्रको हापुस अल्फोन्सो, गुजरातको केशर, उत्तर प्रदेशको दशहरी र काशीको लङ्ग्रा जस्ता धेरै स्वादिष्ट आँप पाइन्छ। लङ्ग्रा आँपको विशिष्ट विशेषता भनेको पाकेपछि पनि हरियो रहनु हो। श्री मोदीले बिहारको जर्दालु आँपको पनि उल्लेख गर्नुभयो, जसको सुगन्ध टाढाबाट पनि महसुस गर्न सकिन्छ। चौसा र मालदा आँप बंगालको हिमसागर, दक्षिण भारतको बैंगनपल्ली, नीलम र मालगोवा आँप र ओडिसा र आन्ध्र प्रदेशको सुवर्णरेखा आँपका प्रजातिहरूले देशको गौरव बढाएका छन्। प्रधानमन्त्रीले आँप किसानहरूको प्रयासको हृदयदेखि प्रशंसा गर्दै भन्नुभयो, विश्व बजारमा भारतीय आँपलाई लोकप्रिय बनाउन उनीहरूले हासिल गरेको ठूलो सफलता साँच्चै प्रशंसनीय छ। प्रधानमन्त्री मोदीले गर्मी भनेको विद्यालयहरू बन्द हुने समय हो भनेर उल्लेख गर्नुभयो। उहाँले केरलाको अलुवा निवासी श्री साजी भलासेलिमको उल्लेखनीय उपलब्धिको बारेमा बताउनुभयो। साजीले नदीमा पौडी खेल्न सिकाउँछन्, चाहे तिनीहरू साना केटाकेटी हुन्, युवा वयस्क हुन्, वृद्ध वृद्ध हुन् वा विशेष गरी दिव्याङ्ग केटाकेटी हुन्। आजसम्म साजीले 15,000 भन्दा बढी मानिसहरूलाई पौडी खेल्न तालिम दिइसकेका छन्। यो प्रशिक्षण शिविर धेरै विद्यार्थीहरूको ज्यान लिने डुङ्गा दुर्घटनापछि शुरू गरेको थियो। श्री मोदीले साजीको प्रयास र उनको असल मनसाईको उच्च प्रशंसा गर्नुभयो। हालै प्रधानमन्त्रीले नेदरल्याण्डको भ्रमण गर्नुभयो। त्यहाँ नेदरल्याण्डका प्रधानमन्त्रीको उपस्थितिमा एक विशेष समारोहमा चोल कालका केही तामाका प्लेटहरू भारतलाई फिर्ता गरेको थियो। यो सबै भारतीयहरूको लागि अपार गौरवको क्षण थियो। प्रधानमन्त्रीले व्याख्या गर्नुभयो कि यी 21 ठूला र 3 साना तामाका प्लेटहरू राजा राजेन्द्र चोल प्रथमको समयका हुन्। यी प्लेटहरू मार्फत राजा राजेन्द्र चोल प्रथमले आफ्ना पिता राजा चोलले अनाई मंगलम नामक गाउँ बौद्ध मठलाई दान गर्ने वाचा पूरा गरेका थिए। यी तामाका प्लेटहरूले चोल राजवंशका उपलब्धिहरूको पनि उल्लेख गर्छन्। चोल साम्राज्यको शक्तिशाली नौसेना र समुद्री शक्तिलाई पनि प्रकट गर्छन्। यी तामाका प्लेटहरूले चोल साम्राज्य र दक्षिण पूर्वी एसियाली देशहरू बीचको सम्बन्धको बारेमा पनि जानकारी प्रदान गर्छन्।
1: आकाशवाणी सिलिगुडी श्रोता বন্ধুরা অনুষ্ঠান শুনছেন মিডিয়াম ওয়েব 711 কিলোহার্টজে অর্থাৎ 421.9 মিটারে। এই অনুষ্ঠান শোনা যাচ্ছে নিউজ অন এআইআর অ্যাপের মাধ্যমেও। গান পরম্পরায় এখন বাঁশিতে শুনবেন রাগ ভীম পলাশি, নিবেদনে রাকেশ চৌরাশিয়া।

0: को प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्य तम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। कालचिनीका विधायक विशाल लामाले पनि राज्य मन्त्रीको शपथ लिनुभयो। पश्चिम बंगाल सरकारले आज राज्यभरि राज्य सञ्चालित बसहरूमा महिलाहरूका लागि निशुल्क यात्रा सुविधा लागू गरेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज पूर्ववर्ती तृणमूल कंग्रेस सरकारको लक्ष्मी भण्डार योजना अन्तर्गत लगभग 30 लाख नकली खाताहरू बनाएको दावी गर्नुभएको छ। दार्जीलिङका विधायक नोमन राईले संयुक्त चालक मञ्चका प्रतिनिधिहरूसँग दार्जीलिङको प्रसिद्ध पर्यटकीय स्थल टाइगर हिल परिसरको भ्रमण गरी चालकहरूले दैनिक रूपमा भोग्दै आएका विभिन्न समस्याबारे प्रत्यक्ष जानकारी लिनुभएको छ अनि आजदेखि खरसाङको रोहिणी रोडमा अवस्थित टोल प्लाजामा कुनै शुल्क बिना नै गाडीहरू कुद्न थालेका छन्। अब समाचार विस्तारमा। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो, जसमा 13 जना क्याबिनेट र 3 जना राज्यमन्त्री स्वतन्त्र प्रभार अनि 19 जना राज्यमन्त्रीहरू सामेल छन्। स्मरण रहोस्, मुख्यमन्त्री सहित 5 मन्त्रीहरूले गत 9 मईको दिन शपथ लिएका थिए। यसरी मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा सरकार चलाउन जम्मा 40 मन्त्रीहरू सामेल गरिएका छन्। प्रस्तुत छ एक रिपोर्ट।
2: दार्जिलिङ जिल्लाबाट क्याबिनेट मन्त्रीको रूपमा सिलगढीका भाजपा विधायक डाक्टर शंकर घोषले शपथ लिनुभयो भने राज्य मन्त्रीको रूपमा मतिगढा नक्सलबाडीका विधायक आनन्द वर्मनले राज्य मन्त्रीको रूपमा शपथ लिनुभयो। यसै गरी कालचिनीका विधायक विशाल लामाले पनि राज्य मन्त्रीको शपथ लिनुभयो। उनी एक मात्र गोर्खा हुन् जसलाई मन्त्री परिषदमा सामेल गरिएको छ। यसभन्दा अघि विधान चन्द्र रायको सरकारमा 1952 सालमा शिवकुमार राईलाई राज्यमा क्याबिनेट मन्त्री बनाइएको थियो। त्यसपछि बंगालमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको कार्यकालमा विशाल लामालाई 74 वर्षको लामो अन्तरालपछि मन्त्री बनाइएको हो। कुनै गोर्खालाई पश्चिम बंगाल सरकारमा मन्त्री बनाइएको यो दोस्रो अवसर हो। आज शपथ ग्रहण गर्ने मन्त्रीहरू क्याबिनेट मन्त्रीहरूमा दीपक बर्मन, तापस रोय, डाक्टर शंकर घोष, मनोज कुमार उराव, अर्जुन सिंह, गौरी शंकर घोष, स्वपन दास गुप्त, जगन्नाथ चट्टोपाध्याय, कल्याण चक्रवर्ती, अजय पोद्दार, शरदवत मुखर्जी, दूध कुमार मण्डल र अनुप कुमार दास सामेल थिए भने राज्य मन्त्री स्वतन्त्र प्रभारको रूपमा डाक्टर इन्द्र नील खान, मालती राभा रोय र राजेश महतो सामेल छन्। राज्य मन्त्रीहरूको रूपमा जोयल मुर्मू, हरे कृष्ण बेरा, आनन्दमय बर्मन, अशोक धिन्दा, नदियार चन्द बौरी, विशाल लामा, शान्तनु प्रमाणिक, मौमित बी मिश्रा, उमेश रे, पूर्णिमा चक्रवर्ती, कौशिक चौधरी, भास्कर भट्टाचार्य, दिवाकर घरमी, अमिया किशु, कलिता माझी, गार्गी दास घोष, विराज विश्वा, दीपांकर जाना र सुमना सरकार सामेल छन्। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: पश्चिम बंगाल सरकारले आज राज्यभरि राज्य सञ्चालित बसहरूमा महिलाहरूका लागि निशुल्क यात्रा सुविधा लागू गरेको छ। सरकारको घोषणा अनुसार अब महिला यात्रीहरूले सरकारी बसमा यात्राका लागि कुनै भाडा तिर्नुपर्ने छैन। उनीहरूलाई बसमा चढ्दा 0 भाडा टिकट जारी गरिँदैछ। यो सुविधा राज्यका सबै क्षेत्रमा उपलब्ध छ र सामान्य मार्गका साथै लामो दूरीका बसहरूमा पनि लागू गरिएको छ। महिला यात्रीहरूले योजनाको लाभ उठाउन परिचय पत्रहरू पेश गर्नुपर्नेछ। यातायात विभागले जारी गरेको निर्देश अनुसार आधार कार्ड, मतदाता परिचय पत्र, मनरेगा रोजगार कार्ड, आयुष्मान भारत कार्ड, ड्राइभिङ लाइसेन्स, प्यान कार्ड, पासपोर्ट, फोटोसहित पेन्सन दस्तावेज, राज्य वा केन्द्र सरकारको कर्मचारी परिचय पत्र, विद्यालय, कलेज वा विश्वविद्यालय परिचय पत्र सहित सरकारी नोकरी गरेको अन्य वैध परिचय पत्रहरू मध्ये एउटा देखाएर निशुल्क टिकट प्राप्त गर्न सकिनेछ। यस सम्बन्धमा आज बिहानदेखि राज्य यातायात निगम र अन्य सरकारी बसहरूमा नोटिसहरू राखिएको छ। महिला यात्रीहरूलाई उचित रूपमा शून्य भाडा टिकट जारी गर्ने प्रक्रिया पालना गर्न बस अपरेटर र चालकहरूलाई पनि विशेष प्रशिक्षण दिइएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले एक सामाजिक सञ्जाल पोस्टमा यस योजनाको शुभारम्भको जानकारी दिनुहुँदै राज्य सरकार महिला सुरक्षा, सामाजिक प्रगति, आत्मनिर्भरता र अधिकारलाई सुदृढ पार्न प्रतिबद्ध रहेको र चुनावी वाचा अनुसार सरकारी बस महिलाहरूका लागि निशुल्क यात्रा सुविधा लागू गरिएको बताउनु भएको छ। शुभेन्दु अधिकारीको मन्त्रीमण्डल झाडु पोछा लगाएर जीवनयापन गर्ने कलिता माझीलाई सामेल गरिएको छ। कलिता माझीको पूरा जीवन एकदमै गरिबी र

0: 7692 भोट पाइन् भने टीएमसी का दिग्गज नेता श्याम लोहारले केवल 95535 भोट प्राप्त गरे। यसरी माझीले 12692 भोटहरूको अन्तरले शानदार जित हासिल गरिन्। यद्यपि 2021 चुनावमा कलिता 12,000 भन्दा बढी मतले पराजित भएकी थिइन्। रोशनी छेत्री, आकाशवाणी समाचार, खरसाङ।
1: राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज पूर्ववर्ती तृणमूल कंग्रेस सरकारको लक्ष्मी भण्डार योजना अन्तर्गत लगभग 30,00,000 नकली खाताहरू बनाएको दावी गर्नुभएको छ। उहाँले राज्यका पुलिस महानिदेशकलाई यस विषयमा जाँच गर्न विशेष जाँच टिम एसआईटी गठन गर्ने निर्देशन दिनुभएको छ।
2: नवान्नमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्रीले यस मामिलामा अवैध पैसा स्थानान्तरण भएकोले मनी लन्ड्रिङको जाँच पनि गरिने बताउनुभयो। उहाँले धेरै पुरूषहरूले पनि महिलाहरूको लागि शुरू गरिएको यो योजनाबाट धोखाधड़ी मार्फत लाभ उठाएको आरोप लगाउनुभयो। मुख्यमन्त्रीले प्रारम्भिक अनुसन्धानले उल्लेखनीय संख्यामा अनियमितता भएको संकेत गरेको बताउनु भएको छ। उहाँले बताउनु भए अनुसार महिलाको नाममा यस योजना अन्तर्गत लाभ प्राप्त गरेको आरोपमा केही पुरूषहरूलाई पहिलाबाट नै पक्राउ गरिएको छ। राज्य सरकारले यी कथित अनियमितताहरू हटाउन कडा कार्यवाही गर्नेछ। अधिकारीले अन्नपूर्ण भण्डार योजनाको लागि जारी गरिएको 12 पृष्ठको सत्यापन प्रपत्रको पनि बचाउ गर्नुभयो। उहाँले नयाँ भाजपा सरकार अन्तर्गत यस योजनाको लागि आवेदन प्रक्रियामा प्रश्न उठाउनेहरूले लक्ष्मी भण्डार योजनामा उत्पन्न भएका अनियमितताहरूलाई पनि विचार गर्नुपर्छ भनी बताउनुभयो। मुख्यमन्त्रीले अन्नपूर्ण भण्डार योजना अन्तर्गत योग्य महिलाहरूलाई प्रति महिना 3,000 आर्थिक सहायता प्रदान गरिने र यस योजनाको पहिलो किस्ता बुधबार ठूलो संख्यामा महिला लाभार्थीहरूको खातामा जारी गरिने बताउनुभयो। आवेदन फारमको जटिलताको बारेमा सोधिएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले गैर भारतीय वा अयोग्य व्यक्तिहरूको खातामा कुनै पनि रकम नजाओस् भन्ने सुनिश्चित गर्न यो व्यवस्था गरिएको बताउनुभयो। मनिषा छेत्री, आकाशवाणी, खरसाङ।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारीले 11 जुनको दिन नयाँ दिल्लीमा हुने नीति आयोगको बैठक अघि सबै राज्य सरकारी विभागहरूको वर्तमान स्थितिको विस्तृत रिपोर्ट माग्नु भएको छ। मुख्यमन्त्रीले सबै विभागका सचिवहरूलाई 5 जुनसम्ममा आफ्नो रिपोर्ट बुझाउन निर्देशन दिनुभएको छ। सूत्र अनुसार मुख्यमन्त्रीले नीति आयोगको बैठकमा पश्चिम बंगालको समग्र अवस्था, विकास योजना अनि वित्तीय आवश्यकताहरू उजागर गर्ने तयारी गर्नुभएको छ। यस उद्देश्यका लागि उहाँले सबै राज्य विभागहरू का कार्यप्रणाली, उपलब्धिहरू, चुनौतीहरू र आवश्यकताहरूको विस्तृत विवरणको अनुरोध गर्नुभएको छ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: यो आकाशवाणी खरसाङ हो, अब रहल समाचार। दार्जिलिङका विधायक नोमन राईले संयुक्त चालक मञ्चको प्रतिनिधिहरूसँग दार्जिलिङको प्रसिद्ध पर्यटकीय स्थल टाइगर हिल परिसरको भ्रमण गरी चालकहरूले दैनिक रूपमा भोग्दै आएका विभिन्न समस्याबारे प्रत्यक्ष जानकारी लिनुभएको छ। उहाँले यस भ्रमणका क्रममा टोकन व्यवस्थापन, पार्किङको अभाव, शौचालयको अवस्था तथा अन्य आवश्यक पूर्वाधार सम्बन्धी समस्याहरूको अवलोकन गरेको बताउनुहुँदै पर्यटन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका चालकहरूको सुविधा र सम्मान सुनिश्चित गर्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले जनसाधारणको विभिन्न माग तथा समस्याहरूलाई सम्बन्धित विभाग समक्ष उठाई आवश्यक समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै जनताको समस्या बुझ्दै समाधानतर्फ निरन्तर प्रयासरत रहने बताउनु भएको छ। तृणमूल कंग्रेसले आफ्ना दुई विधायकहरू सन्दीपन शाह र रीता व्रता ब्यानर्जीलाई पार्टी विरोधी गतिविधि, महत्वपूर्ण बैठकहरूमा अनुपस्थिति अनि सार्वजनिक रूपमा पार्टी नेतृत्वको आलोचना गरेको आरोपमा निष्कासन गरेको छ। विधानसभा चुनावमा पराजयपछि पार्टीभित्र चलिरहेको आन्तरिक कलहको

0: बीचमा यो कदम चालिएको हो। आगामी 6 जुन 2026 शनिबारको दिन क्रीडा भारती उत्तर बंगालको तत्वावधानमा क्रीडा भारती उत्तर बंगाल प्रान्तको वार्षिक योजना बैठक अनि कार्यकर्ता प्रशिक्षण वर्ग शिविरको आयोजना सिलगढीको उत्तर बंग मारवाड़ी भवनमा सम्पन्न हुने जानकारी प्राप्त भएको छ। जानकारी अनुसार कार्यक्रममा क्रीडा भारती अखिल भारतीय सह सम्पादक श्री मधुमय नाथ अनि राष्ट्रिय स्वयंसेवक संघ उत्तर बंग प्रान्त प्रचारक श्री श्यामाचरण रायको प्रमुख उपस्थिति रहनेछ। कार्यक्रम बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म हुने जानकारी प्राप्त भएको छ। आजदेखि खरसाङको रोहिणी रोडमा अवस्थित टोल प्लाजामा कुनै शुल्क बिना नै गाडीहरू कुद्न थालेका छन्। गत केही दिन अघि दार्जीलिङका सांसद राजु विष्टले गरेको घोषणा अनुरूप आज अर्थात 1 जुनदेखि रोहिणी टोल प्लाजामा टोल ट्याक्स बिना नै गाडीहरू कुद्न थालेका हुन्। आज बिहान गोरामुमो समर्थकहरू टोल प्लाजामा पुगेर गोरामुमोका संस्थापक अध्यक्ष सुभाष घिसिङ अनि वर्तमान पार्टी अध्यक्ष मन घिसिङको पोस्टर लगाएका थिए। आजदेखि टोल प्लाजामा कुनै शुल्क बिना नै गाडीहरू कुद्न थालेपछि यसलाई गोरामुमोले ठूलो जितको रूपमा हेरेको छ। रोहिणी रोड हालमा दार्जीलिङ पहाड र तराईलाई जोड्ने प्रमुख रोड हो। यस रोडमा लाग्दै आएको टोल शुल्कका कारण स्थानीय बासिन्दा दैनिक यात्रीहरू व्यवसायी तथा गाडी चालकहरू आर्थिक रूपमा प्रभावित हुँदै आएका थिए। उक्त टोल प्रणाली समाप्त भएसँगै जनताले ठूलो राहत अनुभव गरेको गोरामुमो खरसाङ ब्रान्च कमिटी अध्यक्ष निमा लामाले जनाएका छन्। उहाँले यो उपलब्धि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङको नेतृत्वमा निरन्तर उठाइँदै आएको जनसरकारको मुद्दाको सकारात्मक परिणाम रहेको बताउनुभयो भने दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टको प्रशासनिक पहलले पनि ट्याक्स बन्द भएको भन्दै लामाले सांसदलाई पनि धन्यवाद दिनुभएको छ। पश्चिम बंगालका सरकारी विद्यालयहरू गर्मीको छुट्टीपछि आजदेखि पुनः खोलिएका छन्। राज्य सरकारको निर्देश अनुसार विद्यालयहरूमा प्रार्थना सभामा वन्दे मातरमको सामूहिक गायनबाट दिनको शुरूआत भयो। हालै राज्य सरकारले सबै विद्यालयमा प्रार्थना सभामा वन्दे मातरम अनिवार्य गाउने निर्देशन जारी गरेको हो। जलपाइगुडीको सोनाउल्ला प्राथमिक विद्यालयमा विद्यार्थीहरू बिहान विद्यालय परिसरमा लाइनमा उभिएर एकजुट भएर वन्दे मातरम गाएको देखियो। त्यसपछि प्रार्थना समाप्त भयो अनि नियमित कक्षाहरू सुरु भए। नयाँ परिवर्तनप्रति विद्यार्थीहरूमा ठूलो उत्साह देखिएको थियो भने राज्यका अन्य सरकारी विद्यालयहरूमा पनि यस्तै दृश्य देखिँदैछ। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। कालचिनीका विधायक विशाल लामाले पनि राज्य मन्त्रीको शपथ लिनुभयो। पश्चिम बंगाल सरकारले आज राज्यभरि राज्य सञ्चालित बसहरूमा महिलाहरूका लागि निशुल्क यात्रा सुविधा लागू गरेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज पूर्ववर्ती तृणमूल कंग्रेस सरकारको लक्ष्मी भण्डार योजना अन्तर्गत लगभग 30 लाख नकली खाताहरू बनाएको दावी गर्नुभएको छ। दार्जीलिङका विधायक नोमन राईले संयुक्त चालक मञ्चका प्रतिनिधिहरूसँग दार्जीलिङको प्रसिद्ध पर्यटकीय स्थल टाइगर हिल परिसरको भ्रमण गरी चालकहरूले दैनिक रूपमा भोग्दै आएका विभिन्न समस्याबारे प्रत्यक्ष जानकारी लिनुभएको छ अनि आजदेखि खरसाङको रोहिणी रोडमा अवस्थित टोल प्लाजामा कुनै शुल्क बिना नै गाडीहरू कुद्न थालेका छन्। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: আকাশবাণী শিলিগুড়ি। এখন শুনবেন হিন্দি ছায়াছবির গান। প্রথম গানটি শুনবেন কুমার শানুর কণ্ঠে, ছায়াছবি কাহো না প্যার হ্যায়।